0: आवाज ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: جی پی ریس نیوالو اب ریڈیو اوزی تو جی کین دی کانت کو سیدیا کاش می سن رہا ہے ویب کے ساتھ شوئر نیوز اوا اور ہمارے پروڈیوسر علی شیر علیف اس گھنٹے کے موقع خبر ہے سیروج الدین مریدین شنگائی سایو